سب سوئی گرمکھ ورلا بوجھے کوئی ایکو رب رہیا سب انتر اس بن اور نہ کوئی لاکھ چوراسی جی اپائے ज्ञानी ध्यानी आख सुनाए सबना रिजक समाहे आपे कीमत होर ना होई है माया मोह अंध अंधारा।